0: 꽉 차는 버스 아니네. 그때 보면 아파. 내가 꼬스 먹어서 왜 이러고. 무엇을 안 자고?
1: 어디네?
0: 무엇을 수다?
1: 어릴리 몰라. 꼭 가게 저야. 띠어라 보라 맛 가네 나고. 어떤 노래 좋아하는 님?
0: 여기 데라. 저번에 여기 데도. 아 뭐래?
1: 你上次那个买的账位哎不行这这这这你说呢我来哦这这这哦阿武的来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来来
2: दिपाले चम्चेकी
3: ए नाति भाग लो जेठी चाहिँ दुईटा थालमा दिदे
1: रहेछ त्यो साइन
3: नु चारो न गरौ हुन्छ
1: चम्चे रे उलाई पनि
0: टोक साइ खुशानी जान
3: जी जेठी
0: म दाइ कति मन त
2: ए हेती नि
0: पटपट बजाउँछस सबु बिसाम सब बजाउँछ है
2: नानी जस्तै
3: बर्को स्याङ भनेको मेरो कथा गर्दैछौ भाउजूको मलाउँछ से आम
1: भाउजूको बित्तमा बसेर
2: नानुको दाँतो चालु हुनु
3: बिहानको
1: फेरि आमा
3: गाडी आयो गाडी
4: पुलिस आयो
0: पुलिस आयो
4: पानी लाउनु हुँदैन भाग्नु
1: त्यही भएर सर्किन्छ उसले नखा पनि त्यहाँ उ गर्नु रे क्या सजाउनु रे क्या उसको बर्तमा अँ यहाँ छ
5: Choose the only milk with up to 1 billion probiotic protection. Nido 3 Plus.
1: अनि स्कुलमा यसो एउटा 3 लाख रोड मात्रै जा अब 1 लाख के गर्छन् तिनीहरू त्यस्तो
4: स्कुलमा त अर्को फेरि 5 लाख पनि पऱ्यो 8 लाख
1: लास्टमा काम हुने चाहिँ 1,00,000 होला नि।
2: ऊ त्यही छ त।